0: کیونکہ میں ایسا سمجھ لیا تد بن اڈ نہ مولو، تیتھو بنا میرا کوڑی بھی مل نہیں، بیڑی دی مہانتا ملا کر کے ہے۔ جڑی بوٹیاں دے راز وید لوگ پرگٹ کر دینے، کسے ساز دی مہانتا سازندے کر کے ہے، کسے بیج دا پھلی بھوت ہونا تے گنشالی ہونا دھرتی کر کے ہے۔ اس طرح منک دی بھی ساری دی ساری مہانتا پرماتما کر کے ہے۔ ایک پرماتما نو اپنے جیون تو ایک پاسے کر دئیے تو انج سمجھ لو جیسے ملا بیڑی تو الگ ہو گیا، جیسے بیج تو زمین اڈری ہو گئی، جیسے ساز تو سازندہ الگ ہو گیا، پھر سازندے تو بنا یہ ساز کیویں نے رکھدا ہے، یہ وچوں سنگیت نہیں نکل سکے گا، یہ وچوں دھن نہیں نکل سکے گی، یہ وچ جو راگ سنگیت دھنا سن یہ تے سازندے کر کے سن، جیون دے جو گیت سنگیت کھیڑا اتے پرماتما کر کے۔ اس واسطے آخیا گیا ہے تو تے پرماتما دی بنسری بن جا، پرماتما دا ساز بن جا، اودے ہونٹا نال لگ جا تاکہ اس دی ہوا اس دی پریرنا تینوں ایسے چھوے کہ تیرا جیون سنگیتمئی ہو جائے۔ ساز ادو سنگیتمئی ہو جاندا ہے جد سازندے دے ہتھ چھوندے نے، سازندے دے ہونٹ چھوندے نے، تو ساز ایک مہان آواز نو جنم دیندا ہے۔ یقین جانو جد ہردے نو پرماتما چھوندا ہے، اور جد کوئی ساز دی طرح اپنے آپ نو پرماتما دے انج حوالے کر دیندا ہے جویں کہ ساز سازندے دے ہتھاں جو ہے چلا جاندا ہے، تو واقعی اس منک دی زندگی سنگیتمئی ہو جاندی ہے۔ یہ تے ایک پرتیک نے کہ بانس دی پونگری بانسری بن گئی، کرشن دے ہونٹاں نے چھوئی، وہ طرح طرح دے سنگیت نو جنم دین لگ پئی۔ یقین جانو جد بھی کوئی ساز دی طرح بن جائے تے پرماتما دے ہونٹاں نال لگ جائے، پرماتما دے انگ نال چھو جائے، تو اس دے برکت بھرے ہتھ، اس دے امرتمئی چہرے دے نال اس ساز دے چوں جڑی آواز پیدا ہوندی ہے اسے نو وید کہندے نے، اسے نو پران کہندے نے، اسے نو انجیل کہندے نے، اسے نو قرآن کہندے نے۔ اور دھن گرو گرنتھ صاحب جی مہاراج دی اے بانی اتے سارے دے سارے خسم دے بول گرو نانک دیو جی مہاراج تے آپ کہندے نے، جیسے میں آوے خسم کی بانی تیسرے کریں گیان وے لالو، اتے پرماتما آپ بولیا ہے، اتے اس دی مہر اس دی بخشش میں تے ایک ساز سی اس نے بجایا ہے، یہ گیت نکلے ہے، یہ سنگیت نکلے ہے۔ تے جد بھی کوئی پریپورن پرماتما نو انج ارپن کردا ہے جیسے کوئی ساز سازندے دے ہتھاں جو ہے چلا جاندا ہے، واقعی اس منک دی زندگی سنگیتمئی ہو جاندی ہے، گیتمئی ہو جاندی ہے، آنندمئی ہو جاندی ہے۔ اس واسطے دھن گرو نانک دیو جی مہاراج فرمان پے کردے نے، اے پریپورن پرماتما تیتھو بنا میرا کوڑی بھی مل نہیں، قیمت کون کرے تد بھاواں دیکھ دکھاوے تولو۔ اے پریپورن پرماتما جے کوئی تیرا دیدار کراوے دکھاوے، اس ڈھول دے درشن کراوے، تو کون قیمت پا سکدا ہے، کون مل دے سکدا ہے، تو تے امول ہے۔ تے جیڑا دکھاوے جیڑا اس پاسے دی پریرنا دے وے وہ بھی اتنا مہان ہے کہ اس دی بھی قیمت نہیں پائی جا سکتی۔ صاحب شری گرو نانک دیو جی مہاراج وڈھنس راگ دے ایک شبد دے فرمان کردے نے، تے صاحب کی بات جے آکھے کہو نانک کیا دیجے۔ جس پیارے دی مینوں کوئی گل سناوے، اس دے گیت سناوے، اس دی گلی دا پتہ دسے، اس دے گھر دا ٹکانا دسے، تو پھر اس نو نظرانہ کی دئیے، اس نو بیٹا کی دئیے۔ یہ گرو نانک نے ایک سوال کھڑا کیتا ہے اور اس سوال دا آپ ہی جواب دیندے نے، تے صاحب کی بات جے آکھے کہو نانک کیا دیجے۔ शीश वडे कर बैसन दीजे विण सिर सेव करीजे। सिर नू कट के उनु बैठन ली थां देईए। ओ किसे इट ते ना बैठे, पलंग ते ना बैठे, सिर ते बैठे। और सिर तो बिना जिड़ा ताड़ है ए उसकी सेवा च जुड़ जाए, हाथ पैर उसकी सेवा च जुड़ जान, ते सिर उसदे बैठन ली सिंघासन बने। किस दे जो परमात्मा दी गल केवल सुनावे, उसकी गली दा पता दस दे, उसदे घर दे चकर चैन दसे। साहिब श्री गुरु नानक देव जी महाराज दा बिरही हिरदा इतना सदके जांदा है। उस तो तैसा विकी बात जे आखे कहो नानक क्या दीजे, शीश वडे कर बैसन दीजे विण सिर से करीजे। तो साहिब कहंदे ने उस ढोल दे कोई दर्शन करावे दिखावे। ऐसा परिपूर्ण परमात्मा जो अमुल है कि जो बख्शिश करके उसकी गली दा संदेशा देवे दिखावे, वो भी महान है, वो भी पूजन योग है, उसकी भी कीमत नहीं पाई जा सकती। दूर न जाना अंतर माना हर का महल पछाना। हुण हे परिपूर्ण परमात्मा मैं तेनु दूर नहीं जानदा, तू तो बहुत नेड़े है, बहुत नेड़े है। भगत रविदास जी महाराज कहंदे ने मेरा हाथ भी जितना मेरे तन तो दूर जा सकता है, हे प्रभु तू ते इतना भी दूर नहीं। कहे रविदास हाथ ते नेरे सहजे होए सोई, तू ते इतना निकट है, इतना जो है नेड़े है। साहिब गुरु नानक देव जी महाराज दा फरमान देखत सुनत सदा है संगे, मैं मूर्ख जानिया दूरी रे। तू ते सदा वेखदा पे, सदा सुनदा पे, सदा छूंदा पे, सदा अंग संग है, पर पता नहीं मैं क्यों तेनू दूर समझ ले। तू ते सदा अंग संगे अभंगन विभूते। तो पातशाह कहंदे मैं तेनू दूर नहीं जानदा, हुण मैं तेनू अपने अंतर आत्मे विच मनदा और मैं वेख लिया हर का महल पछाना। मैं उस महल की पहचान कर ली है, मैं उस टिकाने नु जो है वेख लिया। नानक वैसा ही प्रभ भावे सुरत सबद मन माना। अगर वैसाख दे महीने विच कोई अपनी सुरत नु शब्द नाल जोड़ के मन नु मना लवे ते वैसाख दा महीना भी उस वास्ते इंज होवेगा, नवा खेड़ा नवियां कौपलां फुटनगियां, शाखां वेश करनगियां, वाकई उसकी जिंदगी सिंगारी जावेगी। जिवें दरख्त नवे पत्तियां नाल सिंगारिया जांदा है, जिवें दरख्त फुल्लां नाल सिंगारिया जांदा है, जिवें नवियां कौपलां फुटन करके दरख्त दा रंग रूप अत्यंत सुंदर बन जांदा है। इस तरीके नाल विसाख दे महीने च हे परिपूर्ण परमात्मा जे तू किधरे हिरदे च प्रगट हो जाए ते अभ्यासी तेरा चिंतन करे ता उसकी जिंदगी इंज हो जाती है। ओ दरखत जिसनू नवियां कौपलां फुटियां ने, नवे फुल लगे ने, नवे फल लगे ने। और ऐसा हो सकता है कि किसी दरख्त नू फुल लगे ने, फल लगे ने, पत्ते लगे ने, फिर झड़ सकते ने, पर किधरे मनुखी जिंदगी नू ये फुल फल लग जान कभी झड़दे भी नहीं। कबीर ऐसा बीज बोए बारह मास फलंत, शीतल छाया गहर फल पंछी केल करंद। फिर सदीवी खेड़ा बनिया रहिंदा है, सदीवी हरियावली बनी रहिंदी है। वैसाख दे महीने दा इस संदेश उपदेश धन गुरु अर्जन देव जी दा ते गुरु नानक देव जी महाराज दा साखा नवियां वेश दे विच लीन होईयां ने, नवे पत्ते निकल रहे ने, नवा श्रृंगार कर रहीयां ने। ऐ बंदे तू पुरानियां गल्लां च उलझिया होया, पुराने झमेलियां च उलझिया होया, जीवन विच नवीनता नू जन्म दे, नवे ख्यालां नू जन्म दे, नवे गीत नू जन्म दे, नवे।
1: केलबू दी रंगीली धरती दे वसनीक स्रोतियो, तुसी ए प्रोग्राम FM रेडियो CISK 94.3 तो सुन रहे हो। ए प्रोग्राम गुरुद्वारा साहिब वैष्णव सिंह सवा विलियम्स लेक तो प्रसारित कीता जा रहा है। उम्मीद रखते हां कि इस प्रोग्राम नू होर भी खोज भरपूर बनाउण लई तुसी सानू सुझाव दिंदे रहोगे। ਸਾਡੇ ਸਟੂਡੀਓ ਦੇ ਟੈਲੀਫੋਨ ਨੰਬਰ ਤਾਂ ਆਪ ਜੀ ਨੂੰ ਪਤਾ ਹੀ ਹੈ, ਜੇ ਨਹੀਂ ਤਾਂ ਉਹ ਵੀ ਲਿਖ ਲਓ ਜੀ। ਏਰੀਆ ਕੋਡ 250-392-3374 ਅਤੇ ਫੈਕਸ ਨੰਬਰ ਏਰੀਆ ਕੋਡ 250-392-3375।
2: ਸਾਡਾ ਈਮੇਲ ਐਡਰੈਸ ਨੋਟ ਕਰੋ ਜੀ, singhsabha2@gmail.com। ਇੱਕ ਵਾਰ ਫਿਰ ਨੋਟ ਕਰੋ ਜੀ, singhsabha2@gmail.com।
3: You are listening Sikh Radio, broadcasting from Gurdwara Sahib, Western Singh Sabha, Williams Lake. Any comments and suggestions, please call 250-392-3874.